0: ये 3,499 रुपये लगेंगे। जो उम्मीदवार इसी पर्चे के लिए जिसी ओ लेवल के लिए पंजीकृत हो चुके हैं उन्हें कोई फीस नहीं भरनी पड़ेगी। बालिगों को अपने साथ अपना आईडी कार्ड और ओरिजिनल जन्म पत्र लाना चाहिए, जबकि नाबालिगों को अपना जन्म पत्र और स्कूल का एडमिशन कार्ड तथा हालिया खींची दो तस्वीरें लानी चाहिए, जिन पर एक नामवर व्यक्ति के दस्तखत होना चाहिए। और विदेश में जाने से पहले दक्षिण अफ्रीका में गोलीबारी का एक दर्दनाक हादसा पेश आया है। कम से कम 12 लोगों की मौत हुई है। इस हादसे में 9 लोग जख्मी हुए हैं। तो अभी के लिए बस इतना ही, इजाजत दीजिए। नमस्कार और आदाब।
1: Your news on NBC Play, NBC Play, NBCRadio.tv, NBCRadio.tv.
2: 819 kilohertz, ये है Radio Mauritius. Radio Mauritius.
3: Shamme Farooza.
4: أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللہ کے نام سے شروع جو نہایت مہربان اور بڑا رحم والا ہے السلام علیکم و رحمۃ اللہ وبرکاتہ تکلیف میں صبر سے کام لو کیونکہ سونے کو آگ سے آزمایا جاتا ہے اور مومن کو تکلیف سے۔ معزز سامعین، امید ہے آپ بفضل خدا خیر و عافیت سے ہوں گے۔ اس وقت آپ سماعت فرما رہے ہیں ہماری اردو نشریات شمع فروزاں ریڈیو موریشس کے ذریعے سیدہ صبائی کے ساتھ۔ آج کی اس اردو مجلس میں ہر بدھ کی طرح آپ سماعت فرمائیں گے تلاوت قرآن پاک، حمد، بیان، نعت و سلام، اس کے علاوہ آپ کے پیغامات۔ قرآن کہتا ہے، میں تمہاری قبر میں تمہارے ساتھ ہوں گا، مجھے پڑھتے رہو، میں تمہارا حق ادا کروں گا۔ معزز سامعین، تو آئیے آغاز کرتے ہیں کلام الہی سے۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔